0: السلام علیکم سامعین، این ایچ کے ورلڈ جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور،
1: اور سامعین میں ہوں ہراش پاک۔ اس پروگرام کے ذریعے آپ جاپانی زبان کی دلچسپ اور کارآمد جملے سیکھ رہے ہیں۔
0: آج کا 29واں سبق کوئی کام کرنے کے بعد اس کے بارے میں بتانے سے متعلق ہے۔ پروگرام کے آخری حصے میں ہم ٹوکیو کے قریب ایک مقبول سیاحتی مقام کاماکورا کے بارے میں بتائیں گے۔
1: میاں اتوار کے روز کاماکورا کے مندر میں منعقدہ پیانو موسیقی کی محفل میں گئی تھی۔ اب وہ اس کی تصویریں تام اور ہاروسان کو دکھاتی ہے۔ تام ایک تصویر دیکھ کر حیران رہ جاتی ہے۔
0: تو آئیے سبق نمبر 29 کا مکالمہ سنتے ہیں۔
2: 日曜日にピアノの演奏を聞きに行きました。
3: どうでしたか？
2: 素晴らしかったです。
3: それは良かったですね。
2: 写真をたくさん撮りました。見てください。
4: あ、これユウキさん。
3: ユウキさん。
0: اب ہم اس مکالمے کی وضاحت کرتے ہیں۔
1: میاں محفل موسیقی کے بارے میں بتاتی ہے۔
2: 日曜日にピアノの演奏を聞きに行きました。
0: اتوار کو میں پیانو کی موسیقی سننے کے لیے گئی تھی۔
1: ہارو سان پوچھتی ہیں،
3: どうでしたか؟
0: پروگرام کیسا تھا؟
1: میاں جواب دیتی ہے،
2: 素晴らしかったです。
0: نہایت شاندار تھا۔
1: ہارو سان کہتی ہیں،
3: それは良かったですね。
0: یہ تو بہت اچھا ہوا۔
1: میاں دونوں کو پیانو بجانے والے موسیقار کی اپنی کھینچی ہوئی تصاویر دکھاتے ہوئے کہتی ہے،
2: شاشین و تکسن توری مشتا،
0: بہت سی تصویریں کھینچی۔
2: میتے کدسائی،
0: یہ دیکھیں۔
1: تام تصویریں دیکھ کر حیران رہ جاتی ہے اور کہتی ہے،
4: آ، کورے یوکی سان۔
0: ارے یہ تو یوکی سان۔
1: ہارو سان کے برقیاتی سینسر تام کی آواز میں جذباتی کیفیت کو محسوس کر لیتے ہیں اور ان کے گال روشن ہو جاتے ہیں۔ وہ کہتی ہیں،
3: یوکی سان،
0: یوکی سان۔
1: تصویروں میں نظر آنے والا یوکی سان شاید وہی شخص ہے جسے تام جاپان میں دوبارہ ملنے کی خواہش مند ہے۔
0: جی، یوکی سان وہی موسیقار ہے جس نے ویتنام کے ایک پرائمری اسکول میں پیانو بجایا تھا۔ تام بھی اس اسکول میں رضاکارانہ سرگرمیوں میں حصہ لے رہی تھی۔ شاید دونوں کی دوبارہ ملاقات ہونے کو ہے۔ تو آئیے آج کا مکالمہ ایک بار پھر سنتے ہیں۔
2: 日曜日にピアノの演奏を聞きに行きました。
3: どうでしたか？
2: 素晴らしかったです。
3: それは良かったですね。
2: 写真をたくさん撮りました。見てください。
4: あ、これゆうきさん。
3: ゆうきさん。
1: آج کے سبق کا کلیدی جملہ ہے پیانو کی موسیقی سننے کے لیے گئی تھی۔
2: پیانو نو اینسو او کیکی نی کیماشتا۔
1: اگر آپ اسے یاد کر لیں تو اسے استعمال کرتے ہوئے جو کام کیا ہو اس کے متعلق بتا سکتے ہیں۔
0: پیانو، یہ پیانو کا جاپانی تلفظ ہے، اور اینسو محفل موسیقی کو کہتے ہیں۔ پیانو نو اینسو کے معنی ہوئے پیانو بجانے کی محفل۔ حرف جار او بعد میں آنے والے فعل کا مقصد یہ مفعول ہے۔ کیکی نی کے معنی ہے سننے کے لیے، اور اکی مشتا فعل اکو یعنی جانا کا ماضی کا صیغہ ہے۔ آج کا نکتہ کیکی نی اکی مشتا یعنی سننے کے لیے گیا ہے۔ اس کا ابتدائی حصہ کیکی نی دراصل فعل کیکو یعنی سننا سے بنا ہے۔ اس کی مس شکل کیکی مس کا آخری مس ہٹانے سے یہ ہو جائے گا کیکی۔ اس کے ساتھ مقصد ظاہر کرنے والا حرف جار نی لگایا گیا ہے۔
1: تو گویا کسی فعل یا کام کا مقصد ظاہر کرنے کے لیے اس فعل کی مس شکل بنا کر پھر مس کے بجائے نی لگانا چاہیے۔
0: جی ہاں، آج کے مکالمے کے کلیدی جملے میں جانے کا مقصد پیانو سننا تھا، اس لیے پیانو نو اینسو کیکی نی کو فعل جانا کے ماضی کے صیغے اکی مشتا کے ساتھ جوڑا گیا۔
1: تو سامعین اب سنیے اور دہرائیے۔
5: کیکی نی اکی مشتا، پیانو نو اینسو کیکی نی اکی مشتا۔
0: اب کیا ہوا کام بتانے والا ایک مکالمہ سنیے۔
6: 今日どこに行きましたか？
7: 原宿に服を買いに行きました。
0: اور اب اس مکالمے کی تشریح۔
6: کیوں どこに行きましたか？
1: آج کہاں گئی تھی؟
0: کیوں کے معنی ہے آج، اور どこと आपको याद ही होगा यानी कहां
7: हराजुकु に服を買いに行きました
1: कपड़े खरीदने के लिए हराजुकु गई थी
0: हराजुकु टोक्यो का एक फैशनेबल खरीदारी मरकज है जहां जदीद फैशन के मलबूसात नौजवानों को खुसूसन मुतवज्जे करते हैं फुकु के मायने है कपड़े या मलबूसात काई नी दरअसल एक फेल काउ यानी खरीदना से बना है इसकी मस शक्ल काई मस का आखिरी हिस्सा मस हटाने से ये बना काई और उसके साथ नी लगाने से ये काई नी बना यानी खरीदने के लिए
1: इस जुमले में हर्फे जार नी दो बार इस्तेमाल हुआ है हराजुकु नी और फुकु ओकाई नी
0: जी हाँ लेकिन दोनों बार मुख्तलिफ वजूहात के तहत हराजुकु नी में नी मकाम के लिए इस्तेमाल हुआ है जबकि फुकु ओकाई नी में नी जाने के मकसद को जाहिर करता है नी का दोनों सूरतों में इस्तेमाल मुमकिन है इसलिए कुछ एहतियात की जरूरत है
1: सामईन अब मकालमा सुनिए और जवाब दोहराइए
5: 原宿に服を買いに行きました。原宿に服を買いに行きました。
0: अब कोई और काम बताने की मशक करते हैं जो आपने किया हो। फर्ज करें आप किसी को बताना चाहते हैं मैं सुशी खाने के लिए गया था। सुशी का दुरुस्त तलफ्फुज यूं है।
8: सुशी सुशी
0: खाने की जापानी है ताबेरु और उसकी मस शक्ल होगी ताबेमस। इसका आखिरी मस हटाने से ये बनेगा
8: तबे, तबे।
0: तो सामीन कोशिश करें।
9: सुशी ओ तबे नी इकिमाश्ता। सुशी ओ तबे नी इकिमाश्ता।
0: अब वक्त हुआ है इस्तेमाल की मशक का। आज हम आपको हफ्ते के सात दिनों की जापानी बता रहे हैं। पीर से इतवार तक के अल्फाज सुनिए और दोहराइए।
1: पीर,
5: गेत्सुयोबी,
1: मंगल।
5: कायोबी
1: बुध
5: सुयोबी
1: जुमेरात
5: मुकुयोबी
1: जुमा
5: कीयोबी
1: हफ्ता
5: दोयोबी
1: इतवार
5: निचियोबी
0: आज के मकालमे में मिया ने कहा था निचियोबी नी पियानो नो एनसो किकिनी इकिमाश्ता यकीनन इस जुमले में मौजूद दिन आपने समझ लिया होगा
1: जी ये इतवार है ठीक है ना
0: बिल्कुल ठीक कोई काम किया गया दिन बताने के लिए उस दिन के साथ हर्फ जार नी लगाया जाता है इतवार के रोज के लिए होगा निचियो भी नी और अब आज का मकालमा एक बार फिर सुनते हैं मियां के पहले जुमले पर खुसूसी ध्यान दें
2: निचियो भी नी पियानो नो एनसो ओ किकी नी इकिमाश्ता दो देशिता का
4: सुबारशी कात्ता देसु
3: सोरे वा योकात्ता देसु ने
2: शशिन ओ ताकुसान तोरिमाश्ता
4: 見てください。あ、これ、ゆうきさん。
3: ゆうきさん？
5: ミーヤーのトラベルガイド。
1: あ、ミーヤーのサフリヒダイアットナマ。あじかモズ、カマクラへ。じゃあミーヤーメフレモシキメガイティ。
0: कमाकुरा टोक्यो से ट्रेन के जरिए तकरीबन एक घंटे की मुसाफत पर वाक़े एक मकबूल सियाती मकाम है पहली बार किसी जंगी सरदार की हुकूमत 800 साल से ज्यादा से कबल इस जगह कायम हुई थी
1: समुराई कहलाने वाले जंगी सरदारों की पहली हुकूमत
0: जी हाँ कमाकुरा में वाक़े सुरुगाओ का हाचीमांगू इबादतगाह समुराई जंगी सरदार मिनामोतो से मंसूब है इसके अलावा यहाँ महात्मा बुद्ध का 11 मीटर बुलंद अजीम मुजस्मा भी है
1: यानी यहाँ तारीख से मुतालिक बहुत कुछ है
0: जी हाँ लेकिन तारीखी मकामात के अलावा यहाँ खूबसूरत मनाजर भी हैं पहाड़ों पर मौसम के लिहाज से चेरी के फूलों गुले द्रीसी और खिजा में रंग बदलते पत्तों के मनाजर से लुत्फंदोज हुआ जा सकता है मुख्तलिफ जौक के अफराद के लिए यहाँ फैशनेबल दुकानें और कैफे भी हैं
1: शानदार गोया यहाँ खासा तनव्वो पाया जाता है वैसे कामाकुरा समंदर के रुख पर वाकई है ना
0: जी हाँ और यहाँ का साहिल सर्फिंग के शौकीन अफराद में बेहद मकबूल है साहिल से कुछ दूर जजीरा एनोशिमा है जहाँ के खूबसूरत मनाजिर लकड़ी के छापों से बनाई गई कदीम अंदाज की तस्वीर में भी मिलते हैं ये तस्वीर उकियो ए कहलाती है मकामी खूबसूरत ट्रेन एनोदिन बे सियाहों में मकबूल है